0: मिंगाचुमेतैतौ कासना नल्लिगुसिन्तिरि समूहपनिक नच रिगुस्पा लिकवाङ्गिमाङ।
1: अरे अरे चैतासा तानिङ्गा बसामुहु यानि आमा पिन्नै चैताका न्यापसु काचामसाजुन छम्पिसुन्छ मारि चे ओफिसियल लिखिरो याल चिम्बि तपाईँको चिल्का कुन खोज यहाँ चाहिँ कान्छ त
0: निका खै पिन्दैछु मारि तैता माइटो
1: ए या छिन काचारिसुङ यस्ता कुनास यस्ता